सुनुस एक सूचना। आगामी 8 जुलाई 2026 को बुधवार साँझ 5:05 देखि स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 0354299997। फेरि एकपल्ट सुन्नुहोस् 0354299997। याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

0: अहिले सुन्नुभयो बिनम सिंहको आवाजमा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 शुरू भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कडा चेतावनी दिएको छ। छत्तीसगढकी प्रसिद्ध पाण्डवनी गायिका तथा पद्म विभूषणले सम्मानित डाक्टर तिजन वाईजीको आज निधन भएको छ अनि मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। सरकारले तरल प्राकृतिक ग्यास एलएनजीको आपूर्तिमा

0: आपतकालीन प्रतिबन्धहरू हटाएको छ। पश्चिम एसियाली द्वन्द्वमा युद्ध विरामपछि होर्मुजको जलडमरू हुँदै प्राकृतिक ग्यास आपूर्ति पुनः शुरू भएपछि यो निर्णय गरिएको हो। एक सूचनामा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले प्राकृतिक ग्यास आपूर्ति नियमन आदेश 2026 संशोधन गरेको बताएको छ। यो संशोधनले सरकारलाई घरेलु रूपमा उत्पादित प्राकृतिक ग्यास र आयातित एलएनजीको आवन्टनलाई प्राथमिकता दिन अनुमति दिने विशिष्ट आपतकालीन प्रावधानहरू हटाउँछ। होर्मुजको जलडमरू हुँदै एलएनजी यातायातमा अवरोध आएपछि यस वर्षको मार्चमा आवश्यक वस्तु अधिनियम अन्तर्गत आपतकालीन आदेश जारी गरिएको थियो। पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्रालयले सोसियल मीडियामा भ्रामक र गलत रिपोर्टहरू भनेर खारेज गरेको छ, जसमा भूटानले भारतबाट E20 पेट्रोल आयात गर्ने प्रस्ताव अस्वीकार गरेको दावी गरेको छ। मन्त्रालयले भूटानमा E20 पेट्रोल निर्यात गर्ने कुनै प्रस्ताव नआएको बताएको छ। मन्त्रालयले नागरिकहरूलाई मन्त्रालय र तेल विपणन कम्पनीहरूबाट प्राप्त आधिकारिक जानकारीमा मात्र भरोसा गर्न आग्रह गरेको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 शुरू भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। भिडियो कन्फरेन्सिङ मार्फत मन्त्रीले यस मिशन अन्तर्गत राज्यहरूलाई 25,000 करोड रुपियाँ बराबरको आर्थिक सहायता जारी गर्नुभयो। उहाँले मनरेगा कार्यान्वयन गर्न 3 वर्षभन्दा बढी समय लागे पनि विकसित भारत मिशन एकै दिनमा देशभरि फैलिएको उल्लेख गर्नुभयो। श्री चौहानले विकसित भारतको दृष्टिकोणलाई द्रुत गतिमा अगाडि बढाउन यस अधिनियम अन्तर्गत आगामी 5 वर्षमा 2,86,000 पञ्चायतहरूमा 7.5 लाख करोड भन्दा बढीको लगानी गरिने बताउनुभयो।
1: मनरेगाको पुरै देशमा लागू गर्नेमा 3 साल लगे थे, लेकिन मुझे आप सब पर गर्व है, 1 साल 2 साल नहीं, पहले दिन ही विकसित भारत जी राम जी योजना एक साथ पूरे देश में लागू हो गई। 100 दिन नहीं, अब 125 दिन रोजगार, 2,86,000 पंचायतों में ठीक से लग गई तो गांव संपूर्ण विकसित हो जाएंगे, समृद्ध और विकसित गांव का निर्माण हो जाएगा।
0: विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले भोलिदेखि जेनेभामा शुरू हुने संयुक्त राष्ट्रसंघको एआई गभर्नेन्स सम्बन्धी विश्वव्यापी संवादमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ कि एआई गभर्नेन्स सम्बन्धी विश्वव्यापी संवाद एक सार्वभौमिक बहुहितधारक संयुक्त राष्ट्र मञ्च हो, जुन महासभाको प्रस्ताव अन्तर्गत स्थापित भएको थियो। यो विश्वव्यापी डिजिटल सम्झौतापछि स्थापित गरिएको थियो, जुन सितम्बर 2024 भविष्यको लागि सम्झौताको एक भागको रूपमा अप्नाइएको थियो। मन्त्रालयले उल्लेख गरेको छ, यो विश्वव्यापी संवादले अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय र बहुसरकारवाला प्रयासहरूको पूरक एआई गभर्नेन्सलाई अगाडि बढाउने एक अद्वितीय अवसर प्रदान गर्दछ। वैज्ञानिक समझ, पारदर्शिता, जवाबदेहिता र बलियो मानव निरीक्षणलाई प्रवर्धन गर्ने स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलसँग काम गर्दै संवादले एआई प्रणालीलाई दिगो विकासतर्फ डोर्याउन क्षमता निर्माणमा सहयोग गर्नेछ। गत वर्ष अगस्तमा अप्नाइएका शर्तहरू अनुरूप सह अध्यक्षले यस वर्ष फरवरीमा नयाँ दिल्लीमा आयोजित एआई प्रभाव शिखर सम्मेलनमा एक व्यक्तिगत परामर्श समावेश गरेको थियो। जेनेभामा हुने 2 दिने ग्लोबल एआई संवादमा एआई सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलको वार्षिक प्रतिवेदन प्रस्तुत गरिनेछ। यो प्रतिवेदनले एआईको क्षमता, उदयमान अवसरहरू र जोखिमहरूको पहिलो स्वतन्त्र वैज्ञानिक मूल्याङ्कन प्रदान गर्नेछ। सामाजिक सञ्जाल साइट्स इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कडा चेतावनी दिएको छ। आधिकारिक स्रोतहरूका अनुसार सरकारले इन्स्टाग्रामलाई यस्ता सामग्रीहरूको प्रचार गर्ने अथवा पहुँचलाई सहज बनाउने सबै विज्ञापन र सामग्रीहरू रोक्न आदेश दिएको छ। इलेक्ट्रोनिकी तथा सूचना प्रौद्योगिकी मन्त्रालयले मेटाबाट 7 दिनभित्र विस्तृत स्पष्टीकरण मागेको छ। सरकारले प्लेटफर्मले भारतको मध्यस्थ सुरक्षा दिशानिर्देशको पालना गरेको छ कि छैन भनेर समीक्षा गरिरहेको छ। भारतको डिजिटल कानून अन्तर्गत अश्लील सामग्री र बाल यौन शोषण सामग्रीको वितरण एक अपराध हो। यसअघि मन्त्रालयले इन्स्टाग्राममा बाल यौन शोषणलाई प्रवर्धन गर्ने आपत्तिजनक सामग्रीहरू प्रदर्शन भइरहेको संकेत गर्ने रिपोर्टहरूको बारेमा जानकारी लिएको थियो र अधिकारीहरूलाई मेटाबाट प्रतिक्रिया माग्न निर्देशन जारी गरेको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: यो आकाशवाणी हो। छत्तीसगढ़की प्रसिद्ध पाञ्जवनी गायिका तथा पद्म विभूषणले सम्मानित डाक्टर तिजन वाईजीको आज निधन भएको छ। उहाँ लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो र रायपुरको एम्समा उपचाररत हुनुहुन्थ्यो। छत्तीसगढ़का राज्यपाल रामेन डेका र मुख्यमन्त्री विष्णु देव साईले डाक्टर तिजन वाईजीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध पाण्डवनी गायिका तिजन वाईजीको निधनमा शोक व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले तिजन वाईजीले आफ्नो शक्तिशाली आवाज र प्रस्तुतिको अद्वितीय शैली मार्फत महाभारतका कथाहरूलाई मञ्चमा जीवन्त बनाएको बताउनुभयो। यसै गरी उपराष्ट्रपतिले सामाजिक सञ्जाल पोस्टमा तिजन वाईजीले आफ्नो उल्लेखनीय आवाज, शक्तिशाली प्रदर्शन र असाधारण कलात्मकता मार्फत भारतको समृद्ध लोक संस्कृति परम्पराहरू, विशेष गरी महाभारतका कालातीत कथाहरूलाई जीवनका सबै क्षेत्रका मानिसहरूसम्म पुर्याएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले आज पूर्व केन्द्रीय मन्त्री रामविलास पासवानलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले रामविलास पासवानले समाजका वञ्चित र कमजोर वर्गको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। गृहमन्त्री अमित शाहले भन्नुभयो, श्री पासवानले आफ्नो सम्पूर्ण जीवन गरीबहरूको कल्याणको लागि समर्पित गर्नुभयो। यसै गरी रक्षा मन्त्रीले श्री पासवानले आफ्नो जीवन सामाजिक न्याय, लोकतान्त्रिक मूल्यहरू, अनुसूचित जाति, पछौटे वर्ग र समाजका अन्य वञ्चित वर्गहरूको अधिकारको संघर्षको लागि समर्पित गरेको बताउनुभयो। मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। गुजरात, कोकण, गोवा, मध्य महाराष्ट्र र उडिसामा आज मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तीसगढ़, पूर्वी मध्य प्रदेश, पूर्वी राजस्थान, कर्नाटक, तेलंगाना र विदर्भमा पनि मुसलधारे वर्षाको पूर्वानुमान गरिएको छ। आसाम, मेघालय, तटीय आन्ध्र प्रदेश, पश्चिम बंगालको उपहिमालय क्षेत्र, हिमाचल प्रदेश, केरला र माहेमा भारी वर्षा हुने अनुमान गरिएको छ। मराठवाडा, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तमिलनाडु, पुडुचेरी, कराईकाल, उत्तराखण्ड र पश्चिम राजस्थानमा पनि यस्तै मौसम अवस्था रहने सम्भावना छ। आज दिल्लीमा सामान्य वर्षाको पूर्वानुमान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने इन्डोनेसिया भ्रमणले दुई राष्ट्रहरू बीचको विद्यमान सम्बन्धलाई बलियो बनाउने र सहयोगका नयाँ क्षेत्रहरूको लागि बाटो खोल्नेछ। आज जकार्तामा आकाशवाणीसँग कुराकानी गर्नुहुँदै इन्डोनेसियाको लागि भारतका राजदूत सन्दीप चक्रवर्तीले भन्नुभयो, प्रधानमन्त्री मोदीको भ्रमणले भारत र इन्डोनेसिया बीच सहयोगका लागि धेरै नयाँ बाटाहरू खोल्नेछ, जसले यी दुई प्रमुख राष्ट्रहरूबीच बलियो सम्बन्ध र बढ्दो आर्थिक संलग्नतालाई स्पष्ट रूपमा प्रदर्शन गर्दछ। यो समाचार युट्युबमा @EIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। सरकारले तरल प्राकृतिक ग्यास LNGको आपूर्तिमा आपतकालीन प्रतिबन्धहरू हटाएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले 1 जुलाई 2025 शुरू भएको विकसित भारत ग्यारेन्टी फर रोजगार और आजीविका मिशन ग्रामीणको सफल कार्यान्वयनको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल साइट इन्स्टाग्राममा सशुल्क विज्ञापनहरू मार्फत बाल यौन शोषण र दुर्व्यवहार सामग्रीको प्रसारको सम्बन्धमा सरकारले मेटालाई कडा चेतावनी दिएको छ। छत्तीसगढ़की प्रसिद्ध पाण्डवनी गायिका तथा पद्म विभूषणले सम्मानित डाक्टर तिजन वाईजीको आज निधन भएको छ अनि मौसम विभागले आगामी केही दिन देशका अधिकांश भागहरूमा भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3 बजेर 15 मिनटमा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। श्रोतालाई अब सुनाइरहेछौ लोकगीत सुचिता खातीको आवाजमा।

0: आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मुस्कान राईबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। सोमरा बजारमा आज हाउडा कटुवा रेलवे लाइनमा हकर्सहरूसँग एक महत्त्वपूर्ण बैठक आयोजना गर्यो। बैठकमा पश्चिम बङ्गाल सरकारका प्रतिनिधि सोमरा सरकारले हकर्सहरूको विभिन्न समस्या, माग र सुझावहरूको बारेमा विस्तृत रूपमा छलफल गर्नुभयो। सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागको पहलमा आज एक अत्याधुनिक ट्राफिक मार्सल सेवा सुरु गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज पार्टीको युवा शक्ति केन्द्रीय समितिको जनसभामा जातीय एकीकरण वर्तमान समयको माग भएको बताउनु भएको छ। नेपाली साहित्य अध्ययन समितिले 212 भानु जयन्तीको अवसरमा यस वर्षको भाइचन्द्र स्मृति पुरस्कार असम निवासी रुद्र बराल अनि पूर्ण राई स्मृति पुरस्कार दार्जिलिङ निवासी विनिता छेत्रीलाई प्रदान गर्ने घोषणा गरेको छ। अनि बङ्गालको खाडीमा बनेको शक्तिशाली चक्रवात परिसञ्चरणको प्रभाव का कारण पश्चिम बङ्गालमा मनसुन पूर्ण रूपमा सक्रिय बनेको छ। अब समाचार विस्तारमा। सोमरा बजारमा आज हाउडा कटुवा रेलवे लाइनमा हकर्सहरूसँग एक महत्त्वपूर्ण बैठक आयोजना गरिएको थियो। बैठकमा पश्चिम बङ्गाल सरकारका प्रतिनिधि सोमरा सरकारले हकर्सहरूको विभिन्न समस्या, माग र सुझावहरूको बारेमा विस्तृत रूपमा छलफल गर्नुभयो। बैठकको क्रममा हकर्सहरूले आफ्नो जीविकोपार्जन, यात्रु सेवा, सुरक्षा व्यवस्था, बस्ने व्यवस्था, प्रशासनिक सहयोग र कार्यस्थलसँग सम्बन्धित विभिन्न व्यावहारिक मुद्दाहरूमाथि प्रकाश पारे। राज्य सरकारका प्रतिनिधि सरकारले सबै हकर्सहरूको कुरा ध्यानपूर्वक सुन्नुभयो र यात्रुहरूलाई सुविधा प्रदान गर्नुको साथै उनीहरूको हितको रक्षा गर्न राज्य सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले हकर्सहरूको जायज माग र सरोकारहरूलाई सम्बोधन गर्न सबै सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरेर प्रयास गरिने बताउनुभयो, जसले यात्रु सेवा प्रभावित नहोस् र हकर्सहरूको जीविकोपार्जन सुरक्षित होस् भन्ने कुरा सुनिश्चित गर्नेछ। सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागको पहलमा आज एक अत्याधुनिक ट्राफिक मार्सल सेवा सुरु गरिएको छ। यसका साथै पर्यटकहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न 24 घण्टा पर्यटक हेल्पलाइन नम्बर पनि सुरु गरिएको छ। यो नयाँ प्रणालीले सहरभित्र उत्कृष्ट ट्राफिक व्यवस्थापन सक्षम पार्नेछ। यसबाहेक सेवाले सडक दुर्घटनाहरू रोक्न, आपतकालीन अवस्थामा तत्काल पुलिस सहायता प्रदान गर्न र पर्यटक सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। सिलगढीको लगडी स्थित मैनाक टुरिस्ट लजमा आयोजित एक कार्यक्रमको क्रममा प्रारम्भिक चरणमा 5 ट्राफिक मार्सल बाइकलाई झण्डा देखाएर प्रस्थान गरियो। राज्यका पर्यटन मन्त्री शङ्कर घोषले यो पहलको उद्घाटन गर्नुभयो। कार्यक्रममा पुलिस आयुक्त सयद वाकर रजा सहित धेरै वरिष्ठ पुलिस अधिकारीहरू उपस्थित थिए। मन्त्री शङ्कर घोषले भन्नुभयो, हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरू सिलगढी भ्रमण गर्छन्, जसले गर्दा उनीहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्नु आवश्यक छ। उहाँले 24 घण्टा सातै दिन पर्यटक हेल्पलाइनले कुनै पनि आपतकालीन अवस्थामा तत्काल पुलिस सहयोग उपलब्ध गराउने बताउनुभयो। भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समितिको आयोजनामा आज खरसाङको नयाँ बजार स्थित सार्वजनिक भवनमा युवा जनसभा सम्पन्न गरियो। सदस्यहरूको उपस्थितिमा भएको सभामा क्षेत्रीय र जातीय एकतामाथि विशेष जोड दियो।
1: सभामा अनित थापाले स्वर्गीय सुभाष घिसिङले दिएका मूल्यमान्य नारा पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलोलाई उद्धृत गर्नुहुँदै भन्नुभयो, यो नारा पहाड़मा पुनः गुज्जिन आवश्यक छ। उहाँले आफ्नो कुर्सी त्याग्ने निर्णयलाई वर्तमान समयको माग भएको बताउनुभयो। श्री थापाले भन्नुभयो, अहिले गोर्खाको स्थायी राजनैतिक समाधान सम्भव छ, तर यसको लागि आन्तरिक एकतामा

0: भएको छ। उहाँले वर्तमान समय शक्ति प्रदर्शनको होइन तर एक सूत्रमा बाँधिने समय भएको बताउनुभयो। उहाँले युवा समुदायलाई स्थानीय तहमा गएर जातीय एकीकरणको लागि जनतालाई बुझाउन सक्रिय हुन आग्रह गर्नुभयो। सुषमा तामाङ, आकाशवाणी खरसाङ।
1: विधानसभा चुनाव 2026 को परिणाममा डुवर्सको मादरीहाट विधानसभा क्षेत्रबाट भाजपा गठबन्धनका उम्मेद्वार लक्ष्मण लिम्बुले जित हासिल गरेपछि जितको निम्ति सम्पूर्ण मतदाताहरूलाई धन्यवाद एवं अभिवादन दिन गोर्खा जनमुक्ति मोर्चा डुवर्स समितिको आयोजनामा आज बिरपाडा खेल मैदानमा एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले भन्नुभयो, हामीलाई विगतमा चाहिँ व्यवस्था होइन, हामीलाई दार्जिलिङ पहाड तराई अनि डुवर्सको निम्ति संवैधानिक समाधान चाहिएको छ, जुन संवैधानिक समाधानको निम्ति भारतका गृहमन्त्री अमित शाहले भनिसक्नु भएको छ। उहाँले अब वर्तमान निर्वाचन बनेका 5 गोर्खा विधायकहरूले दार्जिलिङ पहाड तराई अनि डुवर्सको क्षेत्रफलहरूको निम्ति काम गर्नुपर्ने पनि बताउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। नेपाली साहित्य अध्ययन समितिले 212 भानु जयन्तीको अवसरमा प्रदान गरिने भाइचन्द्र स्मृति पुरस्कार तथा पूर्ण राई स्मृति पुरस्कारका यस वर्षका प्राप्तकर्ताको नाम घोषणा गरेको छ। चयन समितिको सिफारिस तथा समितिको निर्णय अनुसार यस वर्षको भाइचन्द्र स्मृति पुरस्कार असम निवासी रुद्र बराललाई उहाँको कविता संग्रह थोपो र मरुभूमिको लागि प्रदान गरिनेछ। यसै गरी पूर्ण राई स्मृति पुरस्कार दार्जिलिङ निवासी विनिता छेत्रीलाई उहाँको कथा संग्रह पूर्ण जीवन लागि प्रदान गरिनेछ। समितिका सचिव बीबी शर्माले बताउनु भए अनुसार आगामी 13 जुलाईमा कालेबुङको टाउन हलमा नेपाली साहित्य अध्ययन समितिको आयोजनामा सम्पन्न हुने 212 भानु जयन्ती समारोहमा दुवै साहित्यकारलाई सम्मान गरिनेछ। कालेबुङ जिल्लाको लोकप्रिय पर्यटकीय गन्तव्य बिन्दुमा गत 1 महिनादेखि बारम्बार पहिरोका कारण उल्लेखनीय क्षति भएको छ। बिन्दु पुग्नुभन्दा अगाडि रहेको गोपाल पुल नजिकैको पहिरोले चारचक्के सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प गरेको छ। ढुङ्गा माटोको रास हटाउन प्रयास गरिए पनि लगातार वर्षाले बारम्बार पहिरो जाँदा स्थिति व्यवस्थापन गर्न गाह्रो भएको छ। अर्कोतिर पर्यटकहरूको अभावले स्थानीयको अर्थव्यवस्थामा गम्भीर असर परेको तथा धेरै पसलहरू बन्द गर्न बाध्य पारिएको छ। डुवर्स क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूले सामान्यतया बिन्दुलाई आफ्नो यात्रा कार्यक्रममा समावेश गर्ने गर्दछन्। पहिले जलढाका विद्युत परियोजना, जलढाका ब्यारेज र नदीको प्राकृतिक सौन्दर्य हेर्न दैनिक 400 भन्दा बढी पर्यटकहरू आउने गर्दथे भने पर्यटकीय मौसममा पर्यटकको संख्या बढ्ने भए पनि हाल सम्पूर्ण क्षेत्र सुनसान देखिन्छ।
2: प्रारम्भिक पहिरो मई महिनाको अन्त्यतिर गएको थियो र त्यसपछि अवस्था निरन्तर बिग्रदै गएको छ। स्थानीय व्यवसायी अखिलेश गोस्वामीले टिप्पणी गरेका छन् कि पुल निर्माणको लागि पहाड काटेपछि मात्र समस्या सुरु भएको हो। यसैबीच व्यवसायी मीरा गुरुङले सवारी साधन आवत जावत बन्द भएदेखि क्षेत्र सुनसान भएको बताइन्। पहिरोको बारेमा स्थानीय बासिन्दाहरूमा डरको वातावरण छाएको छ। एक वरिष्ठ इन्जिनियरले नयाँ पुल निर्माण भइरहेको र आगामी केही दिनभित्र चारचक्के सवारी साधनलाई निगरानीमा राख्ने प्रयास गरिनेछ। पहिरो नियन्त्रण गर्न लगभग 150 फिट चौडा र 30 फिट अग्लो कंक्रिटको पर्खाल बनाउने काम सुरु भएको छ। यद्यपि अवस्था पूर्ण रूपमा सामान्य हुन र यातायात पुनः स्थापित हुन लगभग 2.5 महिना लाग्न सक्छ। मानिकलामा आकाशवाणी खरसाङ।
1: सिलगढीको जङ्सन रेलवे स्टेशन नजिक रेलको ठक्करले एक युवकको मृत्यु भएको छ। युवकले रेलवे लाइन पार गर्ने क्रममा यो घटना भएको जानकारी प्राप्त भएको छ। जानकारी पाएपछि जङ्सन टाउन जीआरपीको टोली घटनास्थलमा पुगेर शव बरामद गरेपछि पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाएको छ। किरात खम्बुराई कल्याण समाज मर्मा चियाबारीको दोस्रो स्थापना दिवस कार्यक्रम आज सम्पन्न भयो। रुद्र प्रभा राईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता समाजकी सभापति यानु राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य अमर दुङमालीले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा मर्मा क्षेत्रका राई समुदायबाट उच्च अङ्क लिएर माध्यमिक परीक्षा अनि उच्च माध्यमिक परीक्षा उत्तीर्ण गर्ने मेधावी विद्यार्थीहरूलाई सम्मान गरियो, जसमा दीप राई, अश्विनी राई, अन्वेष राई र अभिनीत राई रहेका छन्। बंगालको खाडीमा विकसित निम्न दबाव क्षेत्र र सक्रिय मनसुनी प्रणालीको प्रभावले दक्षिण बंगालमा आगामी केही दिनसम्म अति घना वर्षा तथा तीव्र हावा चल्ने चेतावनी जारी गरिएको छ।

0: एक्सलाई मध्यनजर गर्दै पूर्व मेदिनीपुर जिल्ला प्रशासनले दिघा मन्दारमनी अनि ताजपुरमा समुद्र तटहरूमा हाई अलर्ट घोषित गर्दै पर्यटकहरूलाई समुद्रमा प्रवेश तथा स्नान गर्नदेखि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। प्रशासनले गहिरो समुद्रमा गएका जालहरीलाई तत्काल तटमा फर्किने निर्देश दिएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तिममा मुख्य समाचार फेरि एकचोटि। सोमरा बजारमा आज हाउडा कटुवा रेलवे लाइनमा हकर्सहरूसँग एक महत्त्वपूर्ण बैठकको आयोजना गरियो। बैठकमा पश्चिम बङ्गाल सरकारका प्रतिनिधि सुमना सरकारले हकर्सहरूको विभिन्न समस्या माग र सुझावहरूको बारेमा विस्तृत छलफल गर्नुभयो। सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागको पहलमा आज एक अत्याधुनिक ट्राफिक मार्सल सेवा सुरु गरिएको छ। भागो प्रमो अध्यक्ष अनित थापाले आज पार्टीको युवा शक्ति केन्द्रीय समितिको जनसभामा जातीय एकीकरण वर्तमान समयको माग भएको बताउनु भएको छ अनि बङ्गालको खाडीमा बनेको शक्तिशाली चक्रवात परिसञ्चरणको प्रभावका कारण पश्चिम बङ्गालमा मनसुन पूर्ण रूपमा सक्रिय बनेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणी सिलगढी অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজে এবং নিউজ অন AIR অ্যাপে। এখন শুনবেন হিন্দি ছবির গানের অনুষ্ঠান। প্রথম গানখানি শুনবেন মোহাম্মদ রফির কণ্ঠে, ছবির নাম তুমসা নেহি দেখা, সুরকার ওপি নাইয়ার।

0: समाचार तुलसाज शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने इण्डोनेसिया भ्रमणले दुई देश बीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउनका साथै सहकार्यका नयाँ क्षेत्रहरू खुल्ने गरिएको छ अपेक्षा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले आज सुप्रसिद्ध पण्डवानी गायिका तीजन वाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सरकारले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा सकुशल शुल्क विज्ञापन मार्फत बाल यौन शोषण तथा दुर्व्यवहार सम्बन्धी सामग्रीको प्रसार भएको विषयमा मेटालाई दिएको छ कडा चेतावनी। अनि आईसीएमआर माइन्सले राष्ट्रिय ई गवर्नेन्स पुरस्कार 2026 अन्तर्गत प्राप्त गरेको छ स्वर्ण पदक। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने इण्डोनेसिया भ्रमणले दुई देश बीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउनका साथै सहकार्यका नयाँ क्षेत्रहरू खुल्ने अपेक्षा गरिएको छ। आज जकार्तामा आकाशवाणीसँगको अन्तर्वार्तामा इण्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले 6 देखि 8 जुलाईसम्म हुने प्रधानमन्त्री नरेन्द्र मोदीको इण्डोनेसिया भ्रमणका क्रममा भारत र इण्डोनेसिया बीच सहकार्यका धेरै नयाँ क्षेत्रहरू खुल्ने तथा दुई ठूला राष्ट्र बीचको सम्बन्ध अझ बलियो हुने र आर्थिक साझेदारीमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। राजदूत चक्रवर्तीले भारत र इण्डोनेसिया बीच कुनै पनि नकारात्मक विषय विवाद वा मतभेद नरहेको बताउनुभयो। उहाँले विकसित भारत र स्वर्णिम इण्डोनेसियाको साझा लक्ष्य हासिल गर्न दुवै देशले व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने दिशामा काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार दुवै देशले भारतका आवश्यकता र इण्डोनेसियाको आर्थिक नीति बीच प्रभावकारी तालमेल स्थापित गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रयास गरिरहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा प्रधानमन्त्री नरेन्द्र मोदीले आज सुप्रसिद्ध पण्डवानी गायिका तीजन वाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति मुर्मूले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गर्दै तीजन वाईले आफ्नो सशक्त स्वर, प्रभावशाली व्यक्तित्व तथा अद्भुत प्रस्तुति शैली मार्फत महाभारतका कथाहरूलाई मञ्चमा जीवन्त बनाएको उल्लेख गर्नुभएको छ। उहाँले असाधारण प्रतिभा, समर्पण र वर्षौंको कठिन साधनाबाट छत्तीसगढ़को समृद्ध पाण्डवानी परम्परालाई भारत तथा विदेशमा प्रतिष्ठित बनाउन तीजन वाईले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। राष्ट्रपति मुर्मूले भारतको सांस्कृतिक सम्पदाको प्रवर्धनमा उहाँको योगदान सधैँ अविस्मरणीय रहने उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै तीजन वाईले आफ्नो अद्भुत स्वर, सशक्त प्रस्तुति र असाधारण कला कौशल मार्फत भारतको समृद्ध लोक सांस्कृतिक परम्परा विशेष गरी महाभारतका कालजयी कथाहरूलाई समाजका सबै तह र वर्गका मानिससम्म पुर्याउनु भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना उत्कृष्ट प्रस्तुति मार्फत तीजन वाईले छत्तीसगढ़को पण्डवानी लोककला शैलीलाई विश्वव्यापी परिचय दिलाउन सफल भएको उल्लेख गर्नुभएको छ। तीजन वाईको निधनमा उहाँले कला र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति भएको बताउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा सशुल्क विज्ञापन मार्फत बाल यौन शोषण तथा दुर्व्यवहार सम्बन्धी सामग्रीको प्रसार भएको विषयमा मेटालाई कडा चेतावनी दिएको छ। आधिकारिक स्रोतका अनुसार सरकारले इन्स्टाग्रामलाई यस्ता सामग्रीको प्रवर्धन गर्ने तथा त्यसको पहुँच बढाउने सबै विज्ञापन र सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटासँग 7 दिनभित्र यस विषयमा विस्तृत स्पष्टीकरण पनि मागेको छ। सरकारले भारतका मध्यस्थ सुरक्षा सम्बन्धी दिशानिर्देशहरूको पालना मेटाले गरेको छ वा छैन भन्ने विषयमा समीक्षा गरिरहेको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत ग्यारेन्टी फर रोजगार एण्ड लाइवलीहुड मिशन ग्रामीण 2025 यही 1 जुलाईदेखि सफलतापूर्वक कार्यान्वयनमा आएकोमा आभार व्यक्त गर्नुभएको छ। उहाँले भिडियो कन्फरेन्स मार्फत यस मिशन अन्तर्गत राज्यहरूका लागि 25,000 करोड रुपियाँ बराबरको सहायता रकम जारी गर्नुभएको हो। मन्त्री चौहानले मनरेगा पूर्ण रूपमा कार्यान्वयनमा हुन 3 वर्षभन्दा बढी समय लागेको उल्लेख गर्दै विकसित भारत जी रामजी भने देशभर केवल एकै दिनमा लागू गरिएको बताउनुभयो। उहाँले विकसित भारतको परिकल्पनालाई तीव्र रूपमा अघि बढाउन यस अभियान अन्तर्गत आगामी 5 वर्षमा 2.86 लाख पञ्चायतमा 7.5 लाख करोड रुपियाँ भन्दा बढी लगानी गरिने जानकारी दिनुभयो।
1: मनरेगा को पूरे देश में लागू करने में 3 साल लगे थे।
2: इट टुक 3 years फॉर एमजी नरेगा टू बी इम्प्लीमेंटेड अक्रॉस द कंट्री बट आई एम प्राउड ऑफ ऑल ऑफ यू। अनलाइक एमजी नरेगा द विकसित भारत जी रामजी योजना वॉज रोल्ड आउट नेशन वाइड ऑन इट्स वेरी फर्स्ट डे। द स्कीम गारंटीज 125 days ऑफ एम्प्लॉयमेंट इंस्टेड ऑफ 100 days। इफ मोर देन 7.5 लाख करोड रुपीज इज यूटिलाइज्ड इफेक्टिवली ओवर 5 years अक्रॉस 2.86 लाख ग्राम पंचायत एवरी विलेज कैन बी ट्रांसफॉर्म्ड इनटू अ प्रॉस्पेरस एंड फुली डेवलप्ड कम्युनिटी।
1: समृद्ध और विकसित गांव का निर्माण हो जाएगा।
0: भारतीय चिकित्सा अनुसन्धान परिषद ICMR को प्रमुख पहल राष्ट्रिय स्वास्थ्य अनुसन्धान प्राथमिकता परियोजना ICMR माइन्सले राष्ट्रिय ई गवर्नेन्स पुरस्कार 2026 अन्तर्गत स्वर्ण पदक प्राप्त गरेको छ। यो पुरस्कार भारतका केन्द्रीय कार्मिक जनगुनासो तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले प्रदान गर्नुभएको हो। परिषदका महानिर्देशक डाक्टर राजीव वहल ले समारोहलाई सम्बोधन गर्दै परिषद जटिल सार्वजनिक स्वास्थ्य चुनौतीको समाधानका लागि तथ्याङ्कमा आधारित विस्तार योग्य प्रविधिमूलक हस्तक्षेपमा अग्रिम भूमिका निर्वाह गर्न निरन्तर प्रतिबद्ध रहने बताउनुभयो। उहाँले सहभागी संस्थाहरू तथा राज्य स्वास्थ्य प्रणाली संघको निरन्तर सहकार्य मार्फत भारतका नागरिकलाई किफायती मानकीकृत र उच्च गुणस्तरका स्वास्थ्य सेवा प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धता पनि गर्नुभयो। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ICMR माइन्स मानसिक स्वास्थ्य तथा लागू पदार्थ सेवन सम्बन्धी विकारहरूको पहिचान र स्वस्थापनलाई अन्य नसर्ने रोगहरूसँग एकीकृत गर्ने कार्यान्वयन अनुसन्धान अध्ययन हो। विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले भोलिदेखि जेनेभामा आयोजना हुने कृत्रिम बुद्धिमत्ता सुशासन सम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी संवादमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुने भएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार एआई सुशासन सम्बन्धी विश्वव्यापी संवाद संयुक्त राष्ट्र